0: नेकी करेगा तो उसके लिए जन्नत है, और अगर बुराई करेगा तो उसके लिए सजा है। जहन्नुम की आग का ईंधन बनने का मतलब यह है कि इंसान के अमाल उसके अपने लिए बोझ बन जाएंगे। वही चीजें जो दुनिया में उसके लिए मामूली थी, आखरत में उसके लिए आखरत का सबब बन जाएंगी। पत्थरों का जिक्र सिर्फ मादी चीज के तौर पे नहीं है, बल्कि अलामती तौर पर भी समझा जाता है। इससे ये भी जाहिर होता है कि जिन चीजों को इंसान ने बेजान समझकर उनकी परस्तिश की, वो भी इसी निजाम अजाब का हिस्सा बन सकती हैं, ताकि इंसान को अपनी गलत फहमी का एहसास हो। ये उस बात की तरफ भी इशारा है कि अल्लाह के मुकाबले में कोई भी चीज ताकतवर नहीं, हत्ता कि वो चीजें भी जिन्हें इंसान ने खुद बनाया या जिन्हें वो अहम समझता रहा। ये बात इंसान को सोचने पे मजबूर करती है कि वो एक ऐसी आग से कैसे बचेगा जिसका ईंधन खुद इंसान होंगे। ये कोई मामूली इंतबाह नहीं, बल्कि एक इंतहाई संजीदा हकीकत है। इस बयान का मकसद इंसान को डराना नहीं, बल्कि जगाना है, ताकि वो अपनी जिंदगी को बेमकसद ना गुजारे, बल्कि इसका रुख दुरुस्त कर सके। अक्सर इंसान दुनिया की जिंदगी में इतना मसरूफ हो जाते हैं कि उन्हें आखिरत की याद ही नहीं रहती। वो समझते हैं कि वक्त हमेशा है, लेकिन कुरान ने बताता है कि हर अमल का एक नतीजा है। जब इंसान ये सुनता है कि जहन्नुम की आग में खुद इंसान ही ईंधन बनेंगे, तो उसके दिल में यह एहसास पैदा होना चाहिए कि उसे अपनी जिंदगी पर नजर सानी करनी चाहिए। यह आयत सिर्फ डराने के लिए नहीं, बल्कि रहनुमाई के लिए है। अल्लाह ताला इंसान को उस अंजाम से बचाना चाहते हैं, इसीलिए पहले से खबरदार कर रहे हैं। ये कुरान का अंदाज है कि वो एक सख्त हकीकत बयान करता है और दूसरी तरफ इंसान को इसलाह का मौका भी देता है। इंसान को समझाता है कि उसकी जिंदगी के छोटे छोटे अमाल भी अहम है। कोई भी अमल जाया नहीं जाता, हर अमल लिखा जा रहा है और उसका नतीजा जरूर सामने आएगा। इसलिए इंसान को चाहिए कि अपने अमाल को संजीदगी से ले और ये समझे कि वो किसी भी वक्त अपने अंजाम के करीब हो सकता है। अल्लाह ताला जहन्नुम के निजाम को बयान फरमाते हैं। जिस आग पर कुछ फरिश्ते मुकर्रर हैं जो बहुत सख्त मिजाज और मजबूत हैं। यह बयान इंसान के जहन में ये बात बिठाने के लिए है कि आखिरत का निजाम निहायत मुनज्जम, संजीदा और अल्लाह के हुक्म के तहत चलने वाला है। वहां कोई कमजोरी या नरमी नहीं होगी। जन्नत को चलाने और उसके निजाम को कायम रखने के लिए अल्लाह ताला ने फरिश्तों को मुकर्रर किया है। ये फरिश्ते आम मखलूक की तरह नहीं होते, बल्कि उनकी तख्लीक ही इस मकसद के लिए होती है कि वो अल्लाह के हुक्म की मुकम्मल और सख्ती के साथ तामील करें। ये फरिश्ते ना जज्बात से मुतासिर होते हैं और ना किसी की सिफारिश से हटते हैं और ना ही किसी के लिए नरमी दिखाते हैं। उनका काम सिर्फ अल्लाह के हुक्म को पूरा करना होता है, चाहे वो हुक्म कितना ही सख्त क्यों ना हो। आयत में इन फरिश्तों को सख्त दिल कहा गया है। इसका मतलब यह है कि उनमें नरमी, कमजोरी या रहम का पहलू नहीं होता जो इंसानों में पाया जाता है। ये सख्ती जुल्म नहीं, बल्कि अदल के निजाम का हिस्सा है, क्योंकि ये फरिश्ते वहां एक ऐसे निजाम को चलाते हैं जहां हर शख्स को उसके अमल के मुताबिक बदला दिया जा रहा होगा। अगर वहां नरमी या रियायत होती तो इंसाफ मुकम्मल ना होता। इस सख्ती का मतलब ये भी है कि किसी मुजरिम के जज्बात या इल्तिजाओं से मुतासिर नहीं होते, मुकम्मल तौर पर अल्लाह के हुक्म के पाबंद हैं। आयत में ये भी फरमाया गया है कि वो फरिश्ते मजबूत हैं। इसका मतलब सिर्फ जिस्मानी ताकत नहीं, बल्कि हर लिहाज से कुव्वत है, यानी वो अपने काम में बहुत मजबूत हैं, उनमें कोई कमजोरी नहीं। وہ ہر حکم کو مکمل طور پر نافذ کرتے ہیں, ان کے ارادوں میں کوئی سستی نہیں ہوتی. یہ مضبوطی اس بات کی علامت ہے کہ جہنم کا نظام ایک انتہائی طاقتور اور ناقابل مزاحمت ہے. یہ فرشتے اللہ کے حکم کی نافرمانی نہیں کرتے. ان کی سب سے بڑی خصوصیت یہی ہے کہ وہ کبھی بھی اللہ کے حکم سے نہیں ہٹتے. یہ بات انسان کے لیے ایک سبق بھی ہے کہ جب اللہ کے فرشتے اتنے وفادار اور تابع ہیں تو انسان کو بھی اپنے رب کے حکم کی اطاعت کرنی چاہیے. یہ فرشتے نہ اپنی مرضی کرتے ہیں اور نہ کسی کی سفارش مانتے ہیں, بلکہ صرف وہی کرتے ہیں جو اللہ تعالیٰ انہیں حکم دیتے ہیں. جہنم کا یہ نظام دراصل اللہ کے عدل کا حصہ ہے. دنیا میں بہت سے لوگ ظلم کرتے ہیں, حق کو دبایا جاتا ہے, گناہ عام ہو جاتے ہیں, لیکن آخرت میں ہر چیز کا حساب ہوگا. یہ فرشتے اس عدل کو نافذ کرتے ہیں. ان کی سختی کسی ذاتی غصے کی وجہ سے نہیں, بلکہ اللہ کے انصاف کے نفاذ کے لیے ہے. یہاں ایک اہم فرق سمجھنا ضروری ہے کہ انسان جذبات, رحم اور کمزوریوں کا مجموعہ ہے, جبکہ فرشتے اللہ کے حکم کے مکمل تابع ہوتے ہیں. انسان بعض اوقات جذبات میں آ کر فیصلہ بدل دیتا ہے, لیکن فرشتے کبھی ایسا نہیں کرتے. وہ ہر حال میں حکم کی تعمیل کرتے ہیں. یہ فرق اس بات کو واضح کرتا ہے کہ آخرت کا نظام انسانی جذبات پر نہیں, بلکہ مکمل الہی قانون پر قائم ہوگا. آیت کا یہ حصہ یہ بھی واضح کرتا ہے کہ وہاں کسی قسم کی نافرمانی, بحث یا انکار کی گنجائش نہیں ہوگی. جب فرشتے اللہ کے حکم پر عمل کر رہے ہوں گے تو کوئی بھی شخص ان کے نظام کو روک نہیں سکے گا. یہ انسان کو دنیا میں یہ سوچنے پہ مجبور کرتا ہے کہ ابھی وقت ہے, اپنی اصلاح کر لے, کیونکہ بعد میں کوئی راستہ باقی نہیں رہے گا. یہ سخت نظام ہے, بے مقصد نہیں, بلکہ اس میں مکمل حکمت ہے. اللہ تعالیٰ ہر چیز کو انصاف کے ساتھ چلاتے ہیں. فرشتوں کی سختی بھی اسی حکمت کا حصہ ہے, تاکہ ہر شخص کو اس کے عمل کا پورا بدلہ ملے. یہ نظام کسی پر ظلم نہیں کرتا, بلکہ ہر شخص کو وہی دیتا ہے جو اس نے خود کمائی کی ہوتی ہے.
1: آئیے آر جے مہوش خان کے ساتھ سنیے پرلز آف دا قرآن, صرف ایف ایم 107 پر.
0: اللہ تعالیٰ نے انسان کو ایک بڑا سبق دیا کہ اگر اللہ کے فرشتے اتنے مضبوط اور تابع ہیں تو انسان کو بھی چاہیے کہ وہ اللہ کے حکم کے سامنے عاجزی اختیار کرے. یہ آیت انسان کو یہ احساس دلاتی ہے کہ وہ کتنا کمزور ہے اور اللہ کا نظام کتنا مضبوط اور مکمل ہے. یہ بیان انسان میں خوف پیدا کرتا ہے, لیکن ساتھ ہی یہ یاد بھی دلاتا ہے کہ یہی نظام جنت کے لیے بھی ہے, جہاں نیک لوگوں کے لیے رحمت اور انعامات ہیں. یعنی اللہ کا نظام صرف سزا پر نہیں, بلکہ عدل اور رحمت دونوں پر قائم ہے. اللہ تعالیٰ فرشتوں کی ایک بہت اہم صفت بیان فرماتے ہیں کہ وہ کبھی بھی اللہ کے حکم کی نافرمانی نہیں کرتے. یہ بات انسان کے لیے ایک بہت بڑا سبق رکھتی ہے, کیونکہ یہ ہمیں اطاعت, فرما برداری اور اللہ کے نظام پر مکمل یقین کی طرف لے جاتی ہے. فرشتے اللہ تعالیٰ کی ایسی مخلوق ہیں جن کی اصل بنیاد ہی اطاعت پر رکھی گئی ہے. ان میں اپنی مرضی, خواہش یا انکار کا کوئی تصور نہیں ہوتا. جب اللہ تعالیٰ کوئی حکم دیتے ہیں تو وہ فوراً اور مکمل طور پر اس پر عمل کرتے ہیں. یہ اطاعت نہ مجبوراً ہوتی ہے اور نہ ہی کسی دباؤ کی وجہ سے, بلکہ ان کی فطرت ہی ایسی ہے کہ صرف وہی کرتے ہیں جو اللہ چاہتا ہے. اس میں نہ تاخیر ہوتی ہے, نہ اعتراض اور نہ ہی تبدیلی. اس آیت میں یہ نہیں فرمایا گیا کہ فرشتے نافرمانی نہیں کرتے, بلکہ حقیقت یہ ہے کہ ان کے اندر نافرمانی کا تصور ہی موجود نہیں ہوتا، بلکہ وہ اس حقیقت سے بالکل پاک ہیں کہ وہ اللہ کے حکم کے خلاف جائیں۔ یہ بات انسان کو حیران کرتی ہے کہ ایک مخلوق ایسی بھی ہے جو مکمل طور پر اپنے رب کے تابع ہے، جبکہ انسان کو اختیار دیا گیا ہے کہ وہ پھر بھی کبھی اطاعت کرتا ہے اور کبھی نافرمانی۔ یہاں ایک بہت اہم فرق سامنے آتا ہے، فرشتے مکمل طور پر اطاعت کرنے والے ہیں، جبکہ انسان کو اختیار دیا گیا ہے، اسی اختیار کی وجہ سے انسان کی آزمائش ہے۔ انسان اگر چاہے تو نیکی کا راستہ اختیار کر سکتا ہے اور چاہے تو گناہ کا، لیکن فرشتوں کے لیے یہ انتخاب موجود نہیں، وہ صرف اطاعت کے لیے بنائے گئے ہیں۔ یہ فرق اس بات کو واضح کرتا ہے کہ انسان کی ذمہ داری فرشتوں سے زیادہ ہے، کیونکہ اس کے پاس انتخاب کی طاقت ہے۔ یہ آیت ہمیں یہ بھی سکھاتی ہے کہ اللہ کا حکم سب سے اعلیٰ اور سب سے اہم ہے۔ جب فرشتے بھی اس حکم کے سامنے سر جھکا دیتے ہیں تو انسان کو تو اور زیادہ عاجز ہونا چاہیے۔ اللہ کا حکم کسی بحث یا سوال کا محتاج نہیں ہوتا، وہ حکم ہے اور اس پر عمل کرنا ہی اصل کامیابی ہے۔ فرشتوں کی اطاعت اس بات کی دلیل ہے کہ کائنات ایک منظم نظام کے تحت چل رہی ہے، ہر چیز اپنی مقرر کام پہ لگی ہوئی ہے۔ سورج، چاند، زمین، فرشتے سب اللہ کے حکم کے مطابق چل رہے ہیں، اس نظام میں کہیں بھی بے ترتیبی نہیں ہے۔ فرشتوں کی اطاعت اس نظام کی مضبوطی کو ظاہر کرتی ہے۔ جب فرشتوں کا ذکر کیا جا رہا ہے کہ وہ نافرمانی نہیں کرتے، تو اس کے ساتھ انسان کو بھی یہ سوچنا چاہیے کہ جو لوگ نافرمانی کرتے ہیں ان کا انجام کیا ہوگا۔ یہ آیت براہ راست یہ پیغام دیتی ہے کہ نافرمانی ایک خطرناک راستہ ہے، کیونکہ اللہ کا نظام مکمل اور مضبوط ہے، اس میں کسی قسم کی رعایت یا لاپرواہی کی گنجائش نہیں۔ فرشتوں کی اطاعت ہمیں یہ سمجھاتی ہے کہ اصل اطاعت وہ ہے جس میں کوئی جھجک نہ ہو۔ اللہ کے حکم کو دل سے قبول کرنا اور اس پر عمل کرنا ہی حقیقی بندگی ہے۔ انسان کے لیے یہ ایک مثال ہے کہ اگر وہ کامیاب ہونا چاہتا ہے تو اسے بھی اپنے رب کے حکم کے سامنے مکمل جھکنا ہوگا۔ انسان کو جو اختیار دیا گیا ہے وہی اس کی آزمائش ہے۔ فرشتوں کے پاس اختیار نہیں، اس لیے وہ معصوم ہیں، لیکن انسان کے پاس اختیار ہے، اس لیے ان کا امتحان ہے۔ یہی وجہ ہے کہ انسان کے لیے نافرمانی کا نقصان بہت بڑا ہے، کیونکہ وہ جان بوجھ کر غلط راستہ اختیار کرتا ہے۔ اطاعت صرف زبان سے مان لینے کا نام نہیں، بلکہ عمل سے ثابت ہوتی ہے۔ جب انسان نماز پڑھتا ہے، سچ بولتا ہے، حلال کماتا ہے اور گناہوں سے بچتا ہے، تو وہ اطاعت کر رہا ہوتا ہے۔ اگر وہ اللہ کے حکم کو جاننے کے باوجود نظر انداز کرتا ہے تو یہ نافرمانی کے قریب ہے۔ انسان کے لیے سب سے بڑا سبق یہ ہے کہ جب فرشتے اللہ کے حکم کی نافرمانی نہیں کرتے، تو انسان کو بھی اپنی حد تک کوشش کرنی چاہیے کہ وہ اپنے رب کے حکم کو سنجیدگی سے لے۔ یہ آیت انسان کو یہ احساس دلاتی ہے کہ اطاعت ہی اصل کامیابی ہے اور نافرمانی نقصان کا راستہ ہے۔ اللہ تعالیٰ فرشتوں کی اطاعت کا ایک اور پہلو بیان فرماتے ہیں کہ وہ صرف نافرمانی نہیں کرتے، بلکہ جو بھی حکم دیا جاتا ہے اسے فوراً اور مکمل طور پر انجام دیتے ہیں۔ یہ بات فرشتوں کی مکمل فرما برداری اور اللہ کے نظام کی مضبوطی کو ظاہر کرتی ہے۔ فرشتوں کی سب سے بڑی خصوصیت یہ ہے کہ وہ حکم میں نہ تاخیر کرتے ہیں اور نہ ہی اس میں کوئی سستی دکھاتے ہیں۔ جیسے ہی اللہ تعالیٰ کی طرف سے حکم آتا ہے تو وہ اسی وقت اس پر عمل شروع کر دیتے ہیں۔ ان کی اطاعت میں وقت کا ضیاع نہیں ہوتا، نہ پہلے سوچ لیں ہوتا ہے اور نہ ہی بعد میں کریں گے کا تصور. یہ فوری عمل انسان کو یہ سکھاتا ہے کہ اللہ کے احکامات میں تاخیر نہیں کرنی چاہیے. فرشتے صرف حکم کو شروع نہیں کرتے بلکہ اسے مکمل طور پر انجام دیتے ہیں. یعنی جو ذمہ داری ان کے سپرد کی جا رہی ہے وہ اس کو بغیر کسی کمی یا کوتاہی کے پورا کرتے ہیں. ان کی اطاعت ادھوری نہیں ہوتی بلکہ مکمل اور بہترین انداز میں ہوتی ہے. وہ نہ اپنی طرف سے کچھ کم کرتے ہیں اور نہ بڑھاتے ہیں بلکہ صرف وہی کرتے ہیں جو حکم ہوتا ہے. فرشتوں کی اطاعت میں سب سے اہم بات یہ ہے کہ ان کا اپنی مرضی کا کوئی عمل دخل نہیں ہوتا. وہ نہ اپنی رائے شامل کرتے ہیں اور نہ ہی حکم کو بدلنے کی کوشش کرتے ہیں. یہ بات انسان کے لیے بہت بڑا سبق ہے کہ اصل بندگی یہ ہے کہ اللہ کے حکم کے سامنے اپنی مرضی کو ختم کر دیا جائے. یہ آیت یہ بھی بتاتی ہے کہ کائنات کا نظام مکمل طور پر اللہ کے حکم کے مطابق چل رہا ہے. فرشتے اس نظام کا حصہ ہیں جو ہر حکم کو اس کی اصل شکل میں نافذ کرتے ہیں. اسے بات واضح ہوتی ہے کہ اللہ کا نظام نہایت منظم اور مکمل ہے جہاں ہر چیز اپنے وقت اور طریقے سے ہو رہی ہے. فرشتے مکمل کاموں پر مقرر ہیں. کچھ بارش کے نظام پر, کچھ موت دینے پر, کچھ وحی پہنچانے پر اور کچھ جہنم اور جنت کے نظام پر. لیکن ان سب کا اصول ایک ہی ہے, جو حکم ملے وہی کرنا ہے. ان کے درمیان کوئی مقابلہ یا اختلاف نہیں ہوتا کیونکہ سب کا مقصد ایک ہی ہے, اللہ کی اطاعت. فرشتوں کی اطاعت انسان کے لیے بہت بڑی مثال ہے. انسان کو یہ سوچنا چاہیے کہ جب ایک مخلوق بغیر کسی اختیار کے مکمل اطاعت کرتی ہے تو پھر انسان جسے اختیار دیا گیا ہے اسے اور زیادہ فرما بردار ہونا چاہیے. یہ آیت انسان کو خاموشی سے یہ پیغام دیتی ہے کہ اطاعت میں سستی یا تاخیر مناسب نہیں. یہ ہمیں یہ سمجھاتی ہے کہ اللہ کا حکم صرف سننے کے لیے نہیں بلکہ عمل کے لیے ہوتا ہے. جب حکم آ جائے تو اس پر عمل کرنا ہی اصل مقصد ہے. فرشتے اس حقیقت کو مکمل طور پر سمجھتے ہیں, اسی لیے وہ فوراً عمل کرتے ہیں. فرشتوں کا عمل صرف جلدی نہیں بلکہ بہترین ہوتا ہے. وہ حکم کو اس کی اصل روح کے مطابق انجام دیتے ہیں. اس میں نہ غلطی ہوتی ہے اور نہ کمی. یہ بات انسان کو یہ سکھاتی ہے کہ اگر وہ کوئی نیکی کرے گا تو اسے بھی بہترین طریقے سے انجام دینا چاہیے. یہ آیت ہمیں یہ بھی سکھاتی ہے کہ اطاعت کے ساتھ عاجزی ضروری ہے. فرشتے اپنی حیثیت نہیں سمجھتے بلکہ صرف اللہ کے حکم کے تابع ہوتے ہیں. انسان کو بھی چاہیے کہ وہ اپنے رب کے سامنے عاجزی اختیار کرے اور اس کے حکم کو اپنی ترجیح بنائے. فرشتوں کی فوری اطاعت کے مقابلے میں انسان کی تاخیر ایک سبق ہے. اگر انسان جانتا ہے کہ کام درست ہے پھر بھی دیر کرتا ہے, یہ آیت انسان کو یہ سوچنے پہ مجبور کرتی ہے کہ تاخیر بندگی کے خلاف ہے. اصل اطاعت وہ ہے جو فوری, مکمل اور بغیر کسی اعتراض کے ہو. فرشتوں کی یہ صفت انسان کو یہ سکھاتی ہے کہ اللہ کے حکم کو سنجیدگی سے لینا چاہیے اور اس پر فوراً عمل کرنا چاہیے. اللہ تعالیٰ کہتے ہیں کہ جہنم پہ مقرر فرشتے نہایت سخت مزاج ہیں. ان میں نرمی, ترس یا جذباتی کمزوری نہیں ہوتی. یہ سختی ان کی ذاتی نہیں بلکہ ان کے کام اور ذمہ داری کا حصہ ہے, کیونکہ وہ ایک ایسے نظام میں کام کر رہے ہیں جہاں انصاف کا نفاذ مکمل طور پر ہونا ضروری ہے. قرآن میں جب فرشتوں کو سخت دل کہا گیا ہے تو اس کا مطلب یہ ہے کہ وہ جذبات سے متاثر نہیں ہوتے. انسان جب کسی تکلیف دہ منظر کو دیکھتا ہے تو اس کے دل میں رحم آ جاتا ہے, لیکن یہ فرشتے اس کیفیت سے پاک ہوتے ہیں. ان کی سختی کا مطلب ظلم نہیں بلکہ مکمل انصاف ہے. وہ کسی مجرم کے رویے, فریاد کرنے یا معافی مانگنے سے متاثر نہیں ہوتے. ان کا کام صرف حکم کو نافذ کرنا ہے. انسانی زندگی میں جذبات بہت اثر انداز ہوتے ہیں. کبھی محبت، کبھی رحم، کبھی غصہ، فیصلوں کو بدل دیتا ہے، لیکن فرشتے ان تمام انسانی جذبات سے آزاد ہوتے ہیں۔ یہ آزادی اس لیے ہے تاکہ نظام عدل میں کوئی کمی نہ رہے۔ اگر وہاں جذبات شامل ہو جائیں تو انصاف متاثر ہو سکتا ہے۔ اس لیے فرشتوں کو اس طرح بنایا گیا ہے کہ وہ صرف حکم کی پیروی کریں۔ یہ سختی کسی انتقام یا ذاتی غصے کی وجہ سے نہیں، بلکہ ایک ذمہ داری کے تحت ہے۔ جہنم کا نظام ایسا ہے جہاں ہر شخص کو اس کے اعمال کا پورا بدلہ ملتا ہے، اس لیے وہاں نرمی کا کوئی موقع نہیں۔ اگر وہاں نرمی ہو تو انصاف مکمل نہیں رہتا۔ اس لیے فرشتوں کی سختی دراصل عدل کی حفاظت ہے۔ یہاں ایک واضح فرق سامنے آتا ہے۔ انسان جب کسی کو تکلیف میں دیکھتا ہے تو اس کا دل نرم ہو سکتا ہے، لیکن فرشتوں کے لیے ایسا کوئی احساس نہیں ہوتا۔ یہ فرق اس لیے کہ انسان ایک آزمائشی مخلوق ہے، جبکہ فرشتے ایک ذمہ دار مخلوق ہیں جو صرف حکم کی تعمیل کے لیے بنائے گئے ہیں۔ جہنم ایک ایسا مقام ہے جہاں ہر چیز اللہ کے عدل کے مطابق ہوگی۔ وہاں کوئی رعایت، سفارش یا جذباتی فیصلہ نہیں ہوگا۔ فرشتے اس نظام کو مکمل سختی کے ساتھ نافذ کرتے ہیں۔ یہ سختی اس بات کی علامت ہے کہ آخرت کا معاملہ دنیا کی طرح نہیں ہے، جہاں لوگ جذبات یا تعلقات کی بنیاد پر فیصلے بدل دیتے ہیں۔ یہ بیان انسان کو یہ سوچنے پہ مجبور کرتا ہے کہ اپنی زندگی کو معمولی نہ سمجھے۔ اگر آخرت میں نظام اتنا سخت اور واضح ہے تو دنیا میں غفلت کی کوئی گنجائش نہیں۔ یاد انسان کو خاموشی سے پیغام دیتی ہے کہ وقت ہے کہ اپنے اعمال پر غور کرے۔ یہ سمجھنا ضروری ہے کہ یہاں سختی ظلم نہیں بلکہ عدل کا حصہ ہے۔ عدل کا مطلب ہے کہ ہر شخص کو اس کے عمل کے مطابق مکمل نتیجہ دینا۔ اگر کسی مجرم کے ساتھ نرمی کی جائے تو وہ عدل نہیں رہتا۔ اس لیے فرشتوں کی سختی دراصل انصاف کی حفاظت ہے۔ یہ فرشتے کسی بھی حالت میں اپنے فیصلے یا عمل میں تبدیلی نہیں کرتے۔ وہ نہ جذبات سے متاثر ہوتے ہیں اور نہ ہی کسی دباؤ میں آتے ہیں۔ یہ بے لچک فطرت اس نظام کو مکمل اور مضبوط بناتی ہے۔ انسان کے لیے اس میں بڑا سبق یہ ہے کہ اسے بھی اپنے اندر ضبط، اصول اور سنجیدگی پیدا کرنی چاہیے۔ اگرچہ انسان فرشتوں کی طرح سخت نہیں ہو سکتا، لیکن اسے اپنے اعمال میں سنجیدگی ضرور رکھنی چاہیے۔ اسلام مجموعی طور پر نرمی کا دین ہے، لیکن جہاں انصاف کی بات ہو وہاں اصول اور ذمہ داری کو ترجیح دی جاتی ہے۔ فرشتوں کی سختی اسی ایک اصول کی مثال ہے۔ جہنم کے نظام میں جذبات نہیں بلکہ مکمل عدل ہوگا، اور فرشتوں کی سختی اسی عدل کو قائم رکھنے کے لیے ہے۔ اللہ تعالیٰ جہنم پر مقرر فرشتوں کی ایک اور اہم صفت بیان فرماتے ہیں کہ وہ نہ صرف سخت دل ہیں بلکہ مضبوط اور طاقتور بھی۔ یہ طاقت ان کے کام کی نوعیت کے مطابق ہے، کیونکہ وہ ایک ایسے نظام میں ذمہ دار ہیں جہاں مکمل قوت، نظام اور اطاعت درکار ہوتی ہے۔ یہ مضبوط سے مراد صرف جسمانی طاقت نہیں بلکہ ہر قسم کی قوت ہے۔ ان کی جسمانی ساخت بہت مضبوط ہے، ان کی برداشت بہت زیادہ ہے، ان میں کسی قسم کی کمزوری یا تھکن نہیں ہوتی۔ وہ اپنے کام کو مکمل طاقت کے ساتھ انجام دیتے ہیں، ذمہ داری کے مطابق وہ تخلیق کیے گئے ہیں۔ اللہ تعالیٰ نے ہر مخلوق کو ان کے کام کے مطابق پیدا کیا۔ انسان کو جذبات، عقل اور اختیار دیا گیا، جبکہ فرشتوں کو اطاعت، قوت اور نظم دیا گیا۔ یہ فرشتے جہنم کے نظام کے لیے خاص طور پہ ایسے بنائے گئے ہیں کہ کسی بھی حالت میں اپنے کام میں کمی نہیں لے کر آتے۔ یہ طاقت کسی ظلم یا زیادتی کے لیے نہیں بلکہ نظام عدل کے لیے ہے۔ ایک جہنم ایک ایسا مقام ہے جہاں پہ انسانوں کو سزا دی جائے گی۔ فرشتوں کی طاقت اس بات کو یقینی بناتی ہے کہ ہر شخص کو उसके अमाल का पूरा पूरा बदला मिले। अल्लाह ताला ने फरमाया कि वो अल्लाह के हुक्म की कभी नाफरमानी नहीं करते। ये बात उनकी मुकम्मल अतात, फरमा बरदारी और अल्लाह के निज़ाम पर कामिल यकीन को जाहिर करती है। फरिश्ते हर हाल में अल्लाह के ताबे होती हैं, उनकी अपनी कोई ख्वाहिश ये ज़ाती फैसला नहीं होता, उसे वही करते हैं जो अल्लाह ताला चाहते हैं। ये ताबेदारी ना ज़बरदस्ती की होती है और ना ही किसी दबाव की वजह से, बल्कि उनकी फितरत ही ऐसी होती है। वो मुकम्मल तौर पर अपने रब के हुक्म के मुताबिक चलते हैं। फरिश्तों की इताअत में ना कोई ताखीर होती है और ना ही वक्फा। जैसे ही हुक्म आता है वो फौरन उस पर अमल शुरू कर देते हैं। अल्लाह के निज़ाम में किसी किस्म की सुस्ती या गफलत की गुंजाइश नहीं। फरिश्ते सिर्फ हुक्म को जज्बी तौर पर नहीं करते, बल्कि उसे मुकम्मल तौर पर नाफिज कर देते हैं। ना उसमें कमी करते हैं ना इजाफा, बल्कि बिल्कुल उसी तरह अमल करते हैं जैसे हुक्म दिया जा रहा हो। फरिश्तों की अताअत इस बात को जाहिर करती है कि कायनात का पूरा निज़ाम एक हम आहंगी के साथ चल रहा है। हर चीज़ अपने मुकर्रा काम पर लगी हुई है और किसी जगह कोई टकराव नहीं। फरिश्ते इस हम आहंग निज़ाम का हिस्सा हैं जो अल्लाह के हुक्म के मुताबिक चल रहा है। फरिश्ते अल्लाह के हुक्म पर मुकम्मल अतमाद रखते हैं। वो जानते हैं कि जो भी हुक्म दिया जा रहा है वो हक और अदल पे मबनी है, इसलिए वो इस पे कोई शक नहीं करते। ये अतमाद इंसान के लिए भी एक सबक है कि उसे अपने रब पर ऐसे ही मुकम्मल यकीन और एतमाद रखना चाहिए। आखिरी हिस्से में अल्लाह ताला कहते हैं, ये बहुत ही इंसान के दिल को झंझोर देने वाला हिस्सा है, पहले जहन्नुम, उसकी आग, उस पे मुकर्रर सख्त और ताकतवर फरिश्ते। ये सब इसलिए बयान किया गया ताकि इंसान को अंदाज़ा हो कि आखिरत कोई मामूली मामला नहीं है। ये सिर्फ एक नज़री बात नहीं, बल्कि हकीकी अंजाम है जिसका हर इंसान को सामना करना है। इसलिए अल्लाह ताला बार बार मुख्तलिफ अंदाज में इंसान को मुतवज्जा करते हैं। इंसान अक्सर दुनिया की ज़िंदगी में इस कदर मसरूफ हो जाता है कि उसे आखरत याद नहीं रहती। वो समझता है कि वक्त बहुत है, लेकिन कुरान उसे बार बार याद दिलाता है कि वक्त महदूद है। याद इंसान को गफलत से निकालने के लिए एक सख्त मगर ज़रूरी याद दहानी है। इस पूरे बयान का असल मकसद इंसान के अंदर जिम्मेदारी का एहसास पैदा करना है कि हर इंसान अपने अमाल के लिए जवाबदेह है और उसे अपने और अपने घर वालों की फिक्र करनी चाहिए। इस आयत से वाज़े होता है कि अल्लाह का निज़ाम मुकम्मल, मजबूत और नाकाबिल तब्दील है। वहाँ जज्बात की बिना पर फैसले होंगे और ना ही सिफारिश और ताल्लुकात की बुनियाद पर। हर चीज़ अदल के मुताबिक होगी और फरिश्ते इस निज़ाम को मुकम्मल तौर पर नाफिज करेंगे। यह आयत इंसान को यह एहसास दिलाती है कि उसकी ज़िंदगी एक फैसला कुन मरहले से गुजर रही है। हर दिन, हर अमल और हर इंतखाब उसके अंजाम को मुतासिर कर रहा है, इसलिए गफलत में रहना सबसे बड़ा नुकसान हो सकता है। ये तंबी सिर्फ डराने के लिए नहीं, बल्कि इसलाह का मौका भी है। अल्लाह ताला इंसान को बता रहा है कि अभी वक्त है, अपनी ज़िंदगी को दुरुस्त कर लो, अपने अमाल को बेहतर बना लो और अपने घर वालों की भी इसलाह कर लो। इस आयत का सबसे बड़ा पैगाम यह है कि आखिरत की तैयारी अभी से शुरू करनी चाहिए। सिर्फ ख्वाहिश या नीयत काफ़ी नहीं, बल्कि अमल ज़रूरी है। हर इंसान को चाहिए कि अपनी ज़िंदगी का जायज़ा ले और देखे कि किस सिमत जा रही है। यह आयत बहुत ही मजबूत तंबीह की हैसियत रखती है। जो लोग अल्लाह के हुक्म को नज़रअंदाज करते हैं उनके लिए एक सख्त अंजाम मौजूद है। ये तंबी इंसान को झंझोड़ कर ये सोचने पे मजबूर करती है कि वो कहाँ खड़ा है और उसे कहाँ जाना है। लिसनर्स, ये था हमारा आज का शो। उम्मीद करती हूँ कि आपको पसंद आया होगा और आपने यकीनन इसमें कुछ ना कुछ ज़रूर सीखा होगा। तो मुझे दीजिए इजाज़त, इंशाल्लाह मुलाकात होती है नेक्स्ट एपिसोड में। मेरी तरफ से अल्लाह हाफिज़।
2: आप सुन रहे हैं FM 107
3: दिल से देसी।
1: मोबाइल हाथ में है लेकिन फैमिली पास होकर भी दूर हो चुकी है। क्या आप भी चाहते हैं कि घर के रिश्ते फिर से मजबूत हों और फैमिली के साथ गुजारा वक्त फिर से कीमती लगे? तो सुनिए फैमिली ओरिएंटेड शो जो दिलों को करीब लाता है, संडे से थर्सडे शाम 4 से 5 बजे आरजे महविश खान के साथ डियर फैमिली शो, जो रिश्तों को जिंदा रखता है।
4: दोस्तों, लिफ्ट में फंस जाने की सूरत हाल में इन हिदायत पर अमल करें। सबसे पहले तो पुरसुकून रहिए और अपने स्ट्रेस को कंट्रोल कीजिए। गहरी सांस लें और अपने आप को याद दिलाएं कि मदद रास्ते में है, क्योंकि परेशान होने से आपको कोई भी फायदा नहीं होगा। इमरजेंसी बटन या इंटरकॉम का यूज करें। हर लिफ्ट में एक सिस्टम होता है जो डायरेक्टली सिक्योरिटी या बिल्डिंग मैनेजमेंट से कनेक्ट करता है। बटन को प्रेस करें और जवाब का इंतजार करें। इसमें थोड़ा वक्त लग सकता है। दरवाजों को फोर्स ना करें। ऑटोमेटिक डोर्स को हाथों से खोलना खतरनाक हो सकता है। ओपन या क्लोज बटन को 5 सेकंड प्रेस करके चेक करें, लेकिन दरवाजों को फोर्स ना करें। हरकत कम करें और मोबाइल का सिग्नल चेक करते रहें। ज्यादा मूवमेंट से हवा और एनर्जी पर असर पड़ता है। पुरसुकून होकर बैठें या खड़े रहें। अगर मोबाइल सिग्नल है तो 999 पर कॉल करें और अपनी लोकेशन बताएं। रेस्क्यू टीम का सब्र से इंतजार करें। सेफ्टी इंस्ट्रक्शंस को ध्यान से पढ़ें और रेस्क्यू टीम के आने का इंतजार करें। घबराहट या परेशानी से बचने की कोशिश करें और जरूरत पड़ने पर इमरजेंसी नंबर 999 पर कॉल करें। FM 107 आपके सेफ और खुशहाल दिन की दुआ करता है।
5: Absolute cinema.
6: ये है वो रिएक्शन जिसके लिए आप थिएटर जाना चाहते हैं, पर रिव्यूज वो आपको कई मर्तबा धोखा दे देते हैं और आप इंटरवल से पहले ही घर पे होते हैं। पर डोंट वरी, मैं हूं ना। भरोसेमंद रिव्यू देने के लिए आपको बस सुनना है FM 107 पर रिव्यू ऑफ द वीक रोलिंग हर फ्राइडे शाम 7:15 मेरे यानी दोहा वाले कबीर के साथ, ताकि एवरी मूवी एक्सपीरियंस बने एब्सोल्यूट सिनेमा।
7: हेलो,
8: क्या आप बिजनेस में इंटरेस्टेड हैं? क्या हो रहा है कतर की बिजनेस में? क्या हलचल है स्टॉक मार्केट में? बिजनेस की स्ट्रेटजी, मार्केट का हाल, करेंसी अपडेट्स।
7: सुनिए कतर बिजनेस न्यूज विद आरजे सरवर मिर्जा, डेली लाइव विद मॉर्निंग न्यूज बुलेटिन ओनली ऑन FM 107।
9: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107। Log into our website urduradio.qa or download the app QMC now।